0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिलवस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
1: सरिता थारो 98679-56612 तथा प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?

0: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
1: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97687386341।
3: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: कपिलवस्तुवासीहरूका लागि खुसीको खबर,
0: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
4: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
0: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
4: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
0: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
4: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
0: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 9814888 र 9763-70260।
4: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: खुसीको खबर विगत चार दशकदेखि बुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
3: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै
4: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
5: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
4: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
6: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
7: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
4: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बाढगंगा एक बैरिया कपिल वस्तु
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9857-50243 9806-25243 र 9813-51417

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाटेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।

0: शान्तिर विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 10 बज्यो।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर तौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर तौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079785026 र 98470082790।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगहना छैनन्, बनाउन पर्ने।
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलीहबा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलीहबा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98215 90095, 98575 56095 र 98174 52311।
0: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठा गुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
11: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाघोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
12: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
10: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575158।
12: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, त्यसको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
0: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, भारङ्गा चार, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078400।

0: जापान जाने सोचमा छु। राम्रो जापानीज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गई सक्नु छैन।

0: मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेल।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रवण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1, जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: गुप्ता नर्सरी ड्राइभटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आपको घर आंगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल डेकोरेशन बिरुवा तो चाहिए नि धन्दा नमान्नुहोस् तपाईको घर आंगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरीका डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरी ले जहां तपाईले खोजे जस्ते र रोजे जस्ते फूल बिरुवा पाउन का साथ ही माटा का गमला लगायत सेरामिक गमला र औजार समेत पाइन्छ
0: बिरुवा धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: tayo.
1: होइन ए दाइ, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570502443, 98026225243 र 98013514417।
5: कता हो काका लखर लखर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहानै दौडेछु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446 19125 र 98572000।
8: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
9: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20%सम्मको छुट,
8: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
9: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
8: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
9: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
8: ढिला नगरी आजै सम्पर्क गरौँ, यो विशेष अवसरको फाइदा उठाऊ।
9: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, 77 चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97386702060।
8: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98-4-71-2430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97-6-88-35-013,
3: सरिता थारो 98-6-79-56-12 तथा प्रचार प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा मोबाइल 98-6-64-37-30, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: प्रकार को रसायन केमिकल नमी चाहिए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री एफई 550D।

0: यति गरेपछि त भेट हुन्छ कि?
1: अब नि भेट्न आएनन् भने त माया मार्दे भयो।
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरे जम गरे।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको घाउ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570810।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पायल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बाढगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-5200-4
2: सुन्नु न
3: भन न भन
2: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षि कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 9825-90095 9857-5695 र 9174-52311

0: शरीर कमजोर भयो टाउको पनि दुखेछ कहाँ जाने होला
1: चिन्ता लिनु पर्दैन ढिला नगरी गुणस्तरीय स्वास्थ्य सेवा दिने थुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र अत्याधुनिक ल्याब सेवा उपलब्ध छ नि
0: अनि ल्याब टेस्ट पनि हुन्छ
1: किन नहुने हो र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
0: अनि थप विशेष सुविधा के
1: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
2: लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका छ थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
3: 97 86 70 260
2: र 98 74 86 888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो कति झन्झट भएको कला बोलाउने होला
5: ए दाइ ढुकाउनु यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
0: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ
2: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
5: सम्पर्क अनुप किसान सेनेटरी बाढगङ्गा 1 मन्द्रेली टोल बठन कपिल वस्तु
2: प्रोप्राइटर नोने थारू
0: सम्पर्क नम्बर 98 144 49 50 450 र 98 73 131 393

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
5: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
6: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
6: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
6: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
6: ढिला नगरी आजै सम्पर्क गरौँ, यो विशेष अवसरको फाइदा उठाऊ।
4: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174-88-868 र 97-86-70-260।
6: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: एंसल पैक किन लीजिए। जहिया फैन जहां फैन पैक खरीद करी वो 20% कैश फिर तक एंसल ऐप में क्लेम करी।
1: कैश फिर तक ले लीजिए, कैश फिर तक ले लीजिए।
0: एंसल पैक किन लीजिए, शर्त लागू हुई। एंसल नेपाल के लग।
2: सुन्नु
3: न भना
2: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98570 56 095 र 98174 52 311।

खमखुराको पानी पोखी भुइँमा तालै पाथे, कागजको ढुङ्गा बनाइ कमिलालाई थापे, न पढाइको चिन्ता थियो न जागिरको चिन्ता, खेल्दै खाँदै बितिहाल्थे आनन्दले दिन्छ।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: प्रकार को रसायन केमिकल न मिसाइए को शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चढ बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
3: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
2: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंग नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कचाकुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त
4: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
5: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स चार नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि
2: न्यू अर्घाची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98 00 79 85 26 र 98 470 82 790

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: युनाइटेड अस्पताल बाडगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाडगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076550200
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
5: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
4: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
6: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
5: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणेश

0: खोइ त कहाँ गए? जुम्ल्याहरूले जुम्ल्या नै पाएछ।
1: ल हेर त मस्केका शिशु दाई, प्रिन्सहरू त गयो त। पट्यौनालाई जानी नजानी नाच्नु भएको थियो, गयो खत्तम।

0: यसलाई भनिन्छ दुवै हातमा लड्डु।
1: नमस्कार, म शिशिर भण्डारी
2: अनि हामी ट्विनी गर्ल्स,
3: म प्रिज्मा हतिवडा
4: अनि म पिन्सी हतिवडा
5: र म सुरेन्द्र बसेल कोरियोग्राफर तथा डिरेक्टर।
1: हाम्रो भिडियो पुरा हेरिदिनु भयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद।
3: लाइक कमेन्ट र सेयर गर्न चाहिँ नबिर्सिनु है। अनि यो च्यानललाई सब्सक्राइब गर्नुभएको छ कि छैन, गर्नुभएको छैन भने अवश्य गर्नुहोला।
5: तपाईँहरूको लागि गजबको मौका रहेको छ।
1: हाम्रो माया जिन्दाबादमा टिकटक बनाउनुहोस् र ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सीलाई भेट्ने सुवर्ण मौका पाउनुहोस्।
3: साथै जुन टिकटक भिडियोमा धेरै भन्दा धेरै लाइक्स आउँछ त्यो भिडियो जसले बनाउनु भयो उहाँलाई नगद रु 15,000 र आकर्षक उपहार पनि पाउनुहुनेछ। अनि भिडियो राख्दा हेसट्याग हाम्रो माया जिन्दाबाद कम्पलसरी राख्नुहोला। बाई।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
5: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
2: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुनचाँदी पसल, बारङ्गा 4 जितपुर, कपिल वस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती। सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती। सम्पर्क नम्बर 98-570-78-403।

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यार धोपी खायो यार
1: के ढिलो भएर तँलाई बचाउनु जानुपर्छ नि कहिले गर्दा हामीले पनि खायो हेरे
2: हो
1: यार अनि त्यो राखेर के हो पाण्डा जस्तो भएछ त
0: नचु न यार

आया तिम्रो लागि एउटा सरप्राइज गिफ्ट छ नि। नै म त भेटेरै दिने हो, त्यो साटो मलाई किस चाहिन्छ नि। बा मलाई कस्तो लाज लाग्यो।

0: म चाहिँ एकजना केटीमाथि दुईजना झुन्डिरहेछु
1: सिप्लाक तँलाई के मतलब
0: हो मलाई त के को मतलब तर केटा मलाई त्यो माथि चाहिँ डाउट छ है
1: भन्दा हो
0: त ठिकै हो भनिन्छ नि जस्तो शक्ति त्यसको भक्ति त्यो त भगवानै जानु
2: ठिक भनिस् मेरो जीव हो त्यो म पटाएर देखाउँछु त्यसलाई
1: त चाहिँ जीव भन्दै बस म चाहिँ तेरो भाउजू बनाएर देखाउँछु
2: बनाउँछु भाउजू पठाइसकेँ मैले
1: कहिले पठाइस् नि
2: मेरो त्यो मैले पठाइसकेँ
1: तेरो भाउजू हो मैले पहिल्यै पठाइ
2: तेरो भाउजू
1: तेरो भाउजू
2: तेरो
1: तेरो
2: तेरो
1: तेरो
2: तेरो
1: तेरो
2: तेरो
0: सोच्यो मैले यो त कन्फर्म गर उसको छ कि छैन कोही

0: प्रसंस्करणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-33-493-555
7: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय

0: افغانستان. सीधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। झारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
1: नमस्कार, म अञ्जु पन्त, तपाईँ अहिले सुन्दै हुनुहुन्छ शांति र विकासको आधार सामुदायिक रेडियो

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: जाने सोचमा छु। राम्रो जाप्ने इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
5: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
6: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 0175602005। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
0: कपिलवस्तुवासीहरूका लागि खुसीको खबर,
3: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
0: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
3: हामी कहाँ

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खर्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9890795826 र 9870782790।
5: सुन्नु न,
6: भन न भन,
5: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगहना छैनन्, बनाउन पर्ने
6: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
5: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खोलेको छ नि।
6: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थपथाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
5: तौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलीहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 9825090095, 9857056095 र 9174523411।

0: प्रकार को रसायन केमिकल न मिसाइए। शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री। रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा, कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-75-56-249 र 98-075-18-346।

0: आयो। अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: मेरी आमा म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: 아유.
1: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 0
3: एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हार्ड

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
2: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
3: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
1: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
5: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98007985826 र 98472790।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
8: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
9: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
8: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
9: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471223,
8: कोषाध्यक्ष तुलसी थापा, मोबाइल 97688335013,
9: सरिता थारो 98679012 तथा प्रसार समिति।
8: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
7: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
8: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा छ कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664330 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा सेला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98 75 56 095 र 98 174 52 311।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50 243, 98 026 25 243 र 98 013 51 417।

0: Adiós.
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
2: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन। नागरिकको चूलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे, बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा, पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो, देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने, एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन, अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्, बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन् अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेको भोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
9: मेरो नाम बबाल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही त कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलवाड भइरहेछ, पछिको भविष्यलाई खेलवाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको। अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
10: जमुना कुमारी ढकाल भूमिघाट, बिहान 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खान पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फल परेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् दुःख नपाउनु।

0: सम्बन्धीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेश गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो, अनि अब पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो, पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुभयो डाइरेक्ट, त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
1: शान्ति पाण्डे, सर्टेजले अब हल्का त भयो, के गर्नु सबैतिर भइरहेछ, मलाई खासै नराम्रो लागेछ, पहिले पनि भइरहेको थियो अहिले पनि, यो अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त, यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो, सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
2: शिवबहादुर मगर, फेरि चोभर पहिला चाहिँ पाइरहेको चिज अहिले सरकार आज झनै सर्टेज भयो, ग्यास ग्यास त्यतिकै सर्टेज, दुःख दुःख त्यतिकै दुःख, अब छुट्टी लिइलि ग्यास सिलिन्डर उठाउनु पर्छ, दिनै दिन्छ, अनि दुई दुईजना खटिनु पर्थ्यो एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ, जसै पनि दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो नि, सहजीकरण होस् राम्रोसँग चाहिँ डिलेटरमा बस्नु बस्नुमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
3: अहिले पनि हामीले हामी इन्डक्सन पकाइरहेछौँ पकाउनु त, यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फ्रिज डालेर गयौँ, अनि फेरि आज आएको।
4: चेतन खती एउटा हो, अहिले किर्तिपुर सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौंसम्म लाइन बस्नुपर्ने तातो घाममा होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई स्वार्थ छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो, धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन, नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
5: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास किन आएको थिएँ, लगभग 10 बजीतिर म आएको थिएँ, अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ न त के भन्छ बिल दिन्छ, अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेका छौँ, मसँग स्क्रिन सट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ, यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
6: ठुलो मकान त भण्डारी किर्तिपुर 4 गरे रोडमा बस्छु, ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ, सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
7: नेत्र प्रसाद जोशी होइन, किर्तिहरूमै बस्छु, जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई, सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो, आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदा
8: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम क्यूआरटीले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औषधमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचारबाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकाले समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार जरूवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
9: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक

0: को मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा सम्वाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वड़ा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
1: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्मा जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर सर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
0: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमलपानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानी नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी मधेश गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदनहरू पारित सहित पाँच मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यसै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको होलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
1: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औषध ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औषध ब्याजदर घटेको हो। 20 वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, मासापुछ्रे, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
0: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आपको एकमात्र डीटीएफ सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जाँच, स्केलिंग तथा पॉलिसिंग, फिलिंग, रूट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्ट देखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भारपट्टिनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भारपट्टिनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
5: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटीनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
5: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमण जीवनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसीना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको बंगलुरूमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। टेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
5: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मीरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
4: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
5: कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
4: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-2430
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-3513
2: सरिता थारो 98679-0562 तथा प्रसार समिति।
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-3330 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भाडगंगा 1 बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
3: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
2: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
3: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
2: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
3: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
2: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
3: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174-88868 र 97683-70260।
2: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाए।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
3: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: युनाइटेड अस्पताल बारजिंगा चार ठाकुरापुर कपिल वस्तु में बिरामी का लागि थप नया सुविधा
1: कंसल्टेंट फिजिशियन डाक्टर गोविंद रावत छाती तथा श्वास प्रश्वास संबंधी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्रा को समस्या कलेजो थाइराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार
0: हाड़ जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या हड्डी भाँचिएको रजहरु राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधि द्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
0: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिजको उल्लास अनि मायाको चिनो
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिलवस्तु।
5: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
4: जय सुप्पा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बाढगंगा 2 पिपरा कपिलवस्तु सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
2: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
3: पुराना सुनचाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
6: लुम्बिनी खाती सुनचाँदी पसल बाढगंगा 4 जितपुर कपिलवस्तु
3: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98-570-131-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-47

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाज को साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 समयघाससँगै इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन स्थानीय बासिन्दा तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको मन्त्री खत्रीको तर्क। कामप्रति स्थानीय बासिन्दा स्वयं चनाखो र जिम्मेवार बन्नुपर्नेमा जोड़। पिपरा अस्पतालमा सेवा प्रवाह नियमित। दैनिक 350 भन्दा बढ़ी बिरामीले सेवा लिँदै जनशक्ति र भौतिक पूर्वाधार मुख्य चुनौती। युवाको खालबाट 4,75,000 नगद सहित 15 जुवाड़े पक्राउ। 24 मोबाइल र 3 गड्डी तास बरामद। नागपञ्चमीमा भाइरल डाँडामा मेला र विशेष पूजा। नगरपालिकाले दियो स्थानीय विदा। वासुकी नागको दर्शन तथा पूजा आजा गर्न भक्तजनलाई आग्रह। रोल्पामा विपद प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न स्थानीय प्रशासनको निर्देशन। पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय। र इण्डोनेसिया भूकम्प प्रति नेपाल सरकारद्वारा दुःख व्यक्त। मृत्यु हुनेको संख्या 47 पुग्यो।
1: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97672386341।
7: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले विकास निर्माणको कामलाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा तथा सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बाँकेको कोहलपुर नगरपालिका 2 गौरी डाँडामा आज आयोजित स्थानीय बासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खत्रीले विकास निर्माणका कामप्रति स्थानीय बासिन्दा स्वयं चनाखो र जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री खत्रीले प्रदेश सरकारले ग्रामीण क्षेत्रको सड़क पूर्वाधार तथा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा सञ्चालन हुने विकास योजनाको कार्यान्वयन प्रक्रिया अघि बढ़िसकेको उल्लेख गर्दै उहाँले योजनाको काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन र समन्वय गरिएको जानकारी दिनुभयो। उहाँले सड़क, पुल लगायतका भौतिक पूर्वाधार निर्माणमा बजेटको सीमितता रहे पनि नागरिकका आवश्यकता र प्राथमिकताका आधारमा योजना छनौट गरी विकासको पहुँच विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। प्रदेश सरकारको बजेट सीमित भएका कारण स्थानीयवासीका सबै माग एकैपटक सम्बोधन गर्न नसकेको स्वीकार गर्दै उहाँले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै कर्मश माग सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटघाटका क्रममा स्थानीय बासिन्दाले सड़क, पुल, खानेपानी, नाली तथा अन्य पूर्वाधारसँग सम्बन्धित समस्या र आवश्यकताबारे मन्त्री खत्रीलाई जानकारी गराएका थिए। स्थानीयका माग तथा समस्याबारे जानकारी दिँदै मन्त्री खत्रीले सम्भव भएसम्म प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। यसै क्रममा मन्त्री खत्रीले बाँकेको बैजनाथ गाउँपालिकाका चिसापानी, डिगिया, तिलकपुर लगायतका क्षेत्रमा पुगेर स्थानीयवासीसँग विकास निर्माणका विषयमा छलफल गर्नुभएको छ। बाणगंगा नगरपालिकाद्वारा संचालित पिपरा अस्पतालमा स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समजोक शिवाकोटीका अनुसार अस्पतालमा ओपीडी, इमर्जेन्सी ल्याब, एक्सरे, प्रसूति, पोस्टमार्टम तथा पोषण र आमा सुरक्षा कार्यक्रम लगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्।
8: के छ भन्दाखेरि 15 बेडको अस्पतालबाट दिनुपर्ने सम्पूर्ण कार्यक्रम अहिले हाम्रोमा सञ्चालित छ। अब त्यसमा ओपिडीको सेवा भइहाल्यो, अनि इमर्जेन्सी सेवा भयो। इमर्जेन्सी सेवा चाहिँ हाम्रो 24 घण्टा खुल्ला छ। त्यसपछि ल्याब सेवा पनि हाम्रो छ, ल्याब सेवा 24 घण्टा खुल्ला छ। यस्तै अहिले हामीले एक्सरे सेवा अनि युएससी सेवा 24 घण्टा शुरू गरेका छौँ।
0: करे प्रसूति, पोस्टमार्टम तथा पोषण र आमा सुरक्षा कार्यक्रम लगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छनृ

0: सञ्चालन गर्दै आइरहेका छौँ. अब यी बाहेक अरू पोषण र आमा सुरक्षाका कार्यक्रमहरू भयो, भ्याक्सिनको कुराहरू भयो, होइन, यो सबै कार्यक्रम पनि हाम्रो स्तरबाट चाहिँ नियमित रूपमा सुचारू छ. अब यो सँगै विगत दुई वर्षदेखि महिला रोग विशेषज्ञ पनि आएर काम गरिरहनु भएको छ, अनि म आफै जनरल सर्जन भए, म आएपछि हामी दुईजना भएपछि चाहिँ हाम्रो विभाग अलिकति सर्जरीतिर पनि अलिकति भएकोले उहाँ आइकन उहाँले चाहिँ यो बच्चा अपरेसन गरेर निकाल्ने सिजरियन डेलिभरी भन्छौँ त्यो सेवाहरू निरन्तर रूपमा दिइरहनु भएछ.
1: अस्पतालमा दैनिक 300 देखि 350 जनासम्म बिरामी उपचारका लागि आउने गरेको डाक्टर शिवाकोटीले जानकारी दिनुभयो. उहाँका अनुसार अस्पतालमा औषधिको आपूर्तिमा भने कुनै समस्या नभए तापनि अस्पतालमा जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारको समस्या भने प्रमुख चुनौतीका रूपमा रहेको जानकारी दिनुभयो. जनशक्ति व्यवस्थापनका लागि नगरपालिका र अस्पतालको आन्तरिक स्रोतबाट सम्भव भएसम्म व्यवस्थापन भइरहेको उहाँको भनाई छ. अस्पतालको भौतिक पूर्वाधारको समस्या समाधानका लागि नयाँ भवन निर्माणको काम भइरहेको पनि डाक्टर शिवाकोटीले बताउनुभयो.
0: इमर्जेन्सीमा चाहिँ अब सबभन्दा कम भनेको 8 जनादेखि लिएर 31 जनासम्म इमर्जेन्सीमा मात्रै बिरामी आउनुहुन्छ, अनि इलाज डेलिभरीका बिरामी त बेग्लै भइहाल्यो गर्दाखेरि लगभग लगभग दिनमा 300 देखि 350 को हारिमा चाहिँ ओपिडी गरेर सेवा लिन आउनुहुन्छ. अनि अघिल्लो वर्षको सबै डाटा हेर्दाखेरि चाहिँ अघिल्लो आर्थिक वर्षमा 48,900 समथिङ बिरामीले चाहिँ ओपिडीबाट सेवा लिनुभएको रहेछ र 39,000 जना बिरामीले चाहिँ इमर्जेन्सीमा र सेवा लिनुभएको रहेछ.
1: यस्तै गर्मी तथा वर्षायाममा देखिन सक्ने विभिन्न रोगको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले पूर्व तयारी स्वरूप छुट्टै टीम बनाएर काम गरिरहेको बताउँदै अस्पतालले यसै वर्षदेखि आँखा उपचार तथा दन्त उपचार सेवा समेत सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो.
0: आँखा सम्बन्धी होइन, त्यसपछि डेन्टल हाइजिनिस्टको एटलिस्ट अभाव चाहिँ खड्केको भएर हामीले यही वर्ष चाहिँ ती सबै सेवा सुविधा पनि पेपर अस्पतालबाट सुरु गर्ने चाहिँ प्रयत्न गरिरहेछौँ.
1: पिपरा अस्पतालमा सेवा विस्तारसँगै बिरामीको चाप बढ्दै गए पनि जनशक्ति र भौतिक पूर्वाधारको समस्या समाधान गर्न सके सेवा प्रवाह थप प्रभावकारी हुने अस्पताल प्रशासनको अपेक्षा छ. कृष्णनगर नगरपालिका 3 झण्डीनगर स्थित एक घरमा सञ्चालित जुवाको खालबाट प्रहरीले 4,75,000 रूपियाँ नगद सहित 15 जना जुवाडेलाई पक्राउ गरेको छ. लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले हिजो दिउँसो विनोद रावतको घरमा छापा मार्दा 24 थान मोबाइल र 3 गड्डी तास समेत बरामद गरेको हो. पक्राउ पर्नेमा कपिल वस्तु, रूपन्देही र दाङका 15 जना रहेका छन्. प्रहरीका अनुसार उनीहरूले स्थान परिवर्तन गर्दै जुवा खेल्दै आएका थिए. पक्राउ परेकामाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ. हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा शिवराज नगरपालिका स्थित भाइरल डाँडामा मेला तथा विशेष पूजाको आयोजना गरिने भएको छ. भाइरल डाँडामा रहेको वासुकी नागको स्थानमा नागपञ्चमीका दिन विशेष पूजाआजा गरिने भएको हो. मेलाका संयोजक मानबहादुर विश्वकर्माले नागपञ्चमीका दिन भाइरल डाँडामा मेला आयोजना हुने जानकारी दिनुभयो. उहाँका अनुसार वासुकी नाग रहेको स्थानमा भक्तजनहरूले पूजा तथा दर्शन गर्न सक्नेछन्. शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नागपञ्चमीका अवसरमा वासुकी नाग रहेको स्थानमा विशेष पूजाआजा गरिने जानकारी दिनुभयो. धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भाइरल डाँडामा नागपञ्चमीका दिन पूजा तथा दर्शनका लागि ठूलो संख्यामा श्रद्धालुहरू आउने अपेक्षा गरिएको छ. यस्तै शिवराज नगरपालिका एकका वडाध्यक्ष खिमविक्रम केसीले नागपञ्चमीको अवसरमा भाइरल डाँडामा आयोजना हुने मेला तथा विशेष पूजामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गर्नुभएको छ. उहाँले वासुकी नागको धार्मिक स्थानमा हुने पूजाआजा तथा मेलामा सहभागी भई पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ. नागपञ्चमीको अवसरमा शिवराज नगरपालिकाले भोलि स्थानीय विदा समेत दिएको छ. नगरपालिकाको सूचना अनुसार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा मातहतका सम्पूर्ण संस्थामा स्थानीय विदा रहनेछ. वासुकी नाग

0: धार्मिक स्थलमा हुने विशेष पूजा आजा तथा मेलालाई व्यवस्थित बनाउन आयोजकले आवश्यक तयारी गरिरहेको जनाएको छ। मेलामा सहभागी भई वासुकीनाथको दर्शन तथा पूजा आजा गर्न श्रद्धालुहरूलाई आग्रह गरिएको छ। कपिलवस्तुको मधुवन धाम स्थित भागीरथी गौ संरक्षण विकास केन्द्रमा रहेका पशुहरूको स्वास्थ्य अवस्थाबारे चासो बढ़ाउँदै पशु स्वास्थ्य परीक्षण तथा औषधि र आहार वितरण गरिएको छ। लायन्स क्लब अफ कपिलवस्तु स्टार र लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रम अन्तर्गत गौ संरक्षण केन्द्रमा रहेका पशुहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यकता अनुसार औषधि उपलब्ध गराइएको थियो। त्यसै गरी पशुहरूको नियमित पोषण व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले आवश्यक पशु आहार समेत वितरण गरिएको आयोजकले जनाएको बाणगंगा नगरपालिका आजका वडाध्यक्ष बाबुराम अर्यालले गौ संरक्षण केन्द्रमा रहेका पशुहरूको स्वास्थ्य र संरक्षणलाई स्थानीय तहले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औलाउनुभयो। उहाँले पशु संरक्षण केवल भावनासँग जोड़िएको विषय मात्र नभई नियमित स्वास्थ्य उपचार आहार सरसफाई र उचित व्यवस्थापनसँग समेत जोड़िएको बताउनुभयो। यस्ता कार्यक्रमलाई एकपटकको सहयोगमा सीमित नगरी नियमित अभियानका रूपमा अघि बढ़ाउन सके गौ संरक्षण थप प्रभावकारी बन्ने उहाँको भनाई थियो। लायन्स क्लब द्वयको संयुक्त पहलले सामाजिक सेवाको दायरालाई मानव स्वास्थ्य र समुदायमा मात्र सीमित नराखी पशु कल्याण तथा संरक्षणतर्फ समेत विस्तार गर्न सकिने सन्देश दिएको छ। भागीरथी गौ संरक्षण विकास केन्द्रमा गरिएको स्वास्थ्य परीक्षण र सहयोगले पशु संरक्षणसँग जोड़िएका वास्तविक आवश्यकता सतहमा ल्याउनका साथै संरक्षण केन्द्रको व्यवस्थापनमा सरकारवाला बीच थप सहकार्यको आवश्यकता समेत औलाएको छ। रोल्पामा पछिल्लो समय मनसूनजन्य विपदका घटना बढ़दै गएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले विपद प्रभावितलाई राहत सामग्री वितरण गर्दा एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाले प्रेस विज्ञप्ति जारी गरेर यस्तो निर्देशन गरेको हो। अघिल्लो बुधबार राति थवाङ गाउँपालिका पाँच कोटल बारामा र त्यसपछि सुनसहरी गाउँपालिका दुई फलवाङ तथा गिप्टेमा पहिरो खस्ता र सट्याङ एवं पहिरोबाट पीड़ित भएकाहरूको लागि विभिन्न संस्थाले आर्थिक संकलन गरेर सहयोग गर्न थालेका छन्। ती विपत्तिमा परेर एक साताको अवधिमा 23 जनाको ज्यान गएको छ। मनसूनजन्य विपदबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनु आवश्यक भएको तर सहयोग एकद्वार प्रणालीमा हुनुपर्ने प्रशासनको आह्वान छ। प्रशासनले राहत दिँदा सम्बन्धित स्थानीय तह र प्रशासनसँग पनि समन्वय गर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी धनश्याम गौतमद्वारा हस्ताक्षरित पत्रमा सबै पक्षले प्रशासन तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र राहत सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको संयोजक समेत रहनुभएका प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्रीले सबै लिखित जानकारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने बताउनुभयो। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।

0: रुकुम पश्चिमको मुस्लिमकोट नगरपालिका एकस्वरले स्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको छ। तर आवश्यक चिकित्सकको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको यस अस्पतालमा वर्षायाम शुरू भएसँगै बिरामीको संख्या पनि बढ़िरहेको छ। रुगाखोकी, ज्वरो, पखाला लगायतका मौसमी फूलका बिरामीको संख्या बढ़ेका बेला चिकित्सक अभावमा समयमा उपचार नपाएको बिरामीहरूले गुनासो गरेका छन्। विशेषज्ञ सहित 8 जना चिकित्सकको दरबन्दी रहेको यस अस्पतालमा हाल 3 जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीका अनुसार 4 जना विशेषज्ञ र 4 जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल 1 जना स्त्री रोग विशेषज्ञ र 1 जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन्। अस्पतालले आन्तरिक कोषबाट थप 1 जना हाड जोड्ने तथा नसामुकाम विशेषज्ञको व्यवस्था गरेको छ। जिल्लाको सबैभन्दा ठूलो अस्पतालमा दैनिक 150 भन्दा बढ़ी बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत ओलीले जानकारी दिनुभयो। अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका 4 जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून प्रतिकार्य कमाण्ड पोस्टको आज बसेको बैठकले सो निर्णय गरेको हो। पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। कमाण्ड पोस्टले 3 दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो। पहिरोका कारण जनधनको क्षति भएको रोल्पा, जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्लाधिकारी र अन्य सरकारवालालाई अनुरोध गर्ने निर्णय गरिएको छ। विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार तत्काल राहत र घाइतेको निशुल्क उपचार गराउन जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायलाई पनि अनुरोध गरिएको उपसचिव शान्ति महतले जानकारी दिनुभयो। बाँकेको राप्ती सुनारी गाउँपालिका 8 ओभरी स्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष 2082-83 सर्प तथा बिच्छीको टोकाईका 124 जना बिरामीले उपचार सेवा लिएका छन्। तीमध्ये 55 जना सर्पदंशका बिरामी रहेको सो उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंशका 55 बिरामी मध्ये 29 जना महिला र 26 जना पुरूष रहेका थिए। उनीहरू मध्ये 5 जनालाई अति विषालु सर्पले टोकेको थियो। समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कारण उनीहरूको सफल उपचार गरिएको अहेब पाण्डेले बताउनुभयो। यस्तै सोही अवधिमा बिच्छीले टोकेको 69 जनाले पनि सो उपचार केन्द्रबाट उपचार सेवा लिएको जनाउँदै उहाँले बिच्छीले टोकेका मध्ये 42 जना महिला र 27 जना पुरूष रहेको जानकारी दिनुभयो। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भारवाहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा धेरै लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25 देखि 30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नुपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्म जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकाको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ। राप्ती नदीमा बग्नु भएको बाके नैरारा पुरुष हकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय भगवानपुर बाकेका प्रहरी निरीक्षक सुरेश कोइरालाले दिनुभएको जानकारी अनुसार हिजो दिउँसो नरैनापुर 624 बिगा निवासी शेष रानी यादव राप्ती नदीमा बगेको जानकारी आएपछि तत्काल गएर सकुशल उद्धार गरिएको हो। महिला बगेको जानकारी आए लगतै भगवानपुर इलाका प्रहरी कार्यालय र बीओपी गंगापुरबाट आएको सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा पसेर महिलाको सकुशल उद्धार गरेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिनुभयो। अब विदेशको खबर। इण्डोनेशियाको फ्लोरेस द्वीपमा गएको 7.7 रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि आएका पटक पटकका परकम्पनबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विगतमा विनाशकारी भूकम्पको पीड़ा भोगेकाले यस्ता प्राकृतिक विपत्तिबाट हुने दुःख र क्षतिलाई गहिरोसँग बुझेको जनाएको छ। मन्त्रालयले यस कठिन घड़ीमा इण्डोनेशिया सरकार र त्यहाँका जनताप्रति एकबद्धता र सहानुभूति व्यक्त गरेको छ। नेपाल सरकार र नेपाली जनताले भूकम्पमा ज्यान गुमाएका परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै प्रभावित बेपत्ता तथा विस्थापित सबैको सुरक्षा उद्धार तथा राहत सुनिश्चित होस् र उनीहरूको यथाशीघ्र पुनस्थापना होस् भन्ने कामना मन्त्रालयले गरेको छ। इण्डोनेशियाको फ्लोरेस टापुमा हिजो बिहान गएको भूकम्पमा मृत्यु हुनेको संख्या 47 पुगेको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन स्थानीय बासिन्दा तथा सरकारी निकायबीच सहकारी आवश्यक रहेको मन्त्री खत्रीको तर्क। कामप्रति स्थानीय बासिन्दा स्वयं सनाखु र जिम्मेवार बन्नुपर्नेमा जोड। पिपरा अस्पतालमा सेवा प्रवाह नियमित, दैनिक 350 भन्दा बढ़ी बिरामीले सेवा लिँदै जनशक्ति र भौतिक पूर्वाधार मुख्य चुनौती। जुवाको खालबाट 4,75,000 नगद सहित 15 जुवाड़े पक्राउ, 24 थान मोबाइल र 3 गड्डी ताश बरामद। नागपञ्चमीमा भाइरल डाँडामा मेला र विशेष पूजा, नगरपालिकाले दियो स्थानीय विदा, वासुकी नागको दर्शन तथा पूजाआजा गर्न भक्तजनलाई आग्रह। रोल्पामा विपद प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न स्थानीय प्रशासनको निर्देशन। पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय। र इण्डोनेशिया भूकम्प प्रति नेपाल सरकारद्वारा दुःख व्यक्त, मृत्यु हुनेको संख्या 47 पुग्यो। हवस् त एफएम ब्यान्डको नाना विविन्दु समेगासँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रु र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति विदा हुन्छु। नमस्कार।
1: सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकेडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
3: डिजिटल इन्टरनेसनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
5: कपिलवस्तुवासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
5: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
5: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
5: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
4: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97386702060।
5: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ़दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने।
0: क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसा आइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भार बन्द क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एण्ड T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौं घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो र 2 जना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जाजरकोट जिल्लामा यो यो चाहिँ धेरै नगरपालिका अर्ना दुई रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाका को वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले चाहिँ स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, संचार भइराखेको छ।
5: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ पहिरो जाँदैन,
7: संकेत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन,
1: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 वटै स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैंसी बंगुर र मत्स्यपालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमता भन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
3: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोज्या हो, अरू केही गर्न खोज्या होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्देज छैन।
5: नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुंगिने भन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
8: पहिलेको पार्टी अध्यक्षलाई मैले बनाए पनि थिएन, त्यो चाहिँ त्यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकालाई धेरै साथीहरूलाई भाइ राख्यो। त्यसो खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ यो अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निल्याउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हामी पूरा विश्वास गर्दै अदालतलाई अदालतको लागि पनि मान्छु।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
2: केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, अहिले यी सबै कुराहरू बेकार गर्नु। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ। केही हुनेवाला होइन।
5: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप N20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20-30 तीससम्म हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप N20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
9: कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
10: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन।
11: पानी ठिलो फैर यस्तो फैर बिहार पनि सिक्किएको, पानी पनि यस्तो छ, नपर्ला गर्न लाग्छ खेती।
9: सिंचाई अभावले

0: प्रभावित भइरहेको छ तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
1: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। कोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
2: पानीले खेल्न भयो, पहिले त त्यो साउनको केल्थ्यौं, पानी ठिलो भएर यस्तो भयो, बिहार पनि सिक्किगयो, पानी पनि यस्तो छ, बल्ल गर्न लाग्छौँ खेती। अहिले ढुन्न के हो, अब पानी पर्दैन, रोपा धान त्यस्तै छ।
1: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन:
3: हामीले धेरै मार्का परेको छ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
1: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेकबहादुर खड्का:
4: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाईको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
1: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
5: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो, तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
1: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम, दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
6: सडकको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
0: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।

0: रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
4: नमस्कार, म राजेन्द्र, म जाजरकोटको खेरागा नगरपालिका वार्ड नम्बर 12 चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माथिबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला?
5: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धित रहेछ। नलगाडको हाम्रो विपद फोकल पसललाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
6: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10 हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कति सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र यस विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ?
5: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारणले र एकचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ। र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जाने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन र नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याडलक भनौँ, अनलक्की भनौँ, हिजो राति चाहिँ तपाईँ ठूलो चाहिँ वर्षा र विपदको कारणले भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठूलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जहाँ हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा 1-2 चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ स्थानीय विपद व्यवस्थापन समिति। र भोलि चाहिँ हामी डीडीएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डीडीएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहत र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। पर्सनको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपदमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आइएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापनबाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
7: नमस्कार, मेरो नाम ईश्वर कक्षा 9 गर्छु, यही जाजरकोट खेडाबाद नगरपालिका वडा नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाबाद नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ, अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिजिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ
5: हस्। धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्। यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन्, स्थानीय तहको सहकार्यमा र सड़क डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका बाटाहरू तत्कालहरू खुलाउने विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौ र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौ र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो स्पोर्ट गर्ने टिम छ, त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ, केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
3: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईबीआर नम्बर 0152 68 66 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकका विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 बिहान 6 साझा
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला साँझको 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। देउबा ओली फेरि सलबलाउँदै राजनैतिक दाउपेच समान, देउबा पक्षीय भेलामै भनाभन र कागज खोसाखोस, ओलीले दिए सरकारलाई नाच्न नजान्ने उरन्ठेडाहरूको संज्ञा। जाजरकोटका 350 पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारियो, मनसुन भर थप सावधानी अप्नाउन आह्वान, रोल्पा बाजुरा र जाजरकोटमा भौगर्भिक अध्ययन टोली खटाउने सरकारको तयारी। सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका मन्त्री लम्सालाई सेनाको स्काई ट्रक मार्फत धनगढ़ीबाट काठमाडौँ ल्याइयो। मन्त्री लम्साल सहितको टीमका सबैलाई भाइरल ज्वरो, भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। पुराना राजनैतिक खेलाड़ी नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव सकिएको झन्नै पाँच महिनापछि फेरि सलबलाउन थाल्नु भएको छ। सत्ता र शक्ति गुमाएपछि केही समय राजनैतिक रूपमा रक्षात्मक देखिनुभएका देउवा र ओली पछिल्ला गतिविधि मार्फत पुनः आफ्नो राजनैतिक प्रभाव स्थापित गर्ने प्रयासमा सक्रिय हुनुभएको छ। विदेशमा रहँदा रेड कर्नर नोटिस जारी भएका देउवाले स्वदेश फर्किँदा भव्य स्वागत पाएपछि पुनः पुरानै राजनैतिक रभावका साथ प्रस्तुत हुनुभएको छ। देउवा स्वदेश फर्किएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन क्षेत्रमा पुगेर पार्टीभित्रको आन्तरिक विवादसँगै सरकारमाथि आक्रोश पोख्न थाल्नु भएको छ। देउवा र ओलीले लगभग एकै समयमा आफ्नो राजनैतिक सक्रियता बढ़ाएर गुमेको शक्ति र प्रभाव फर्काउने अभियान थालेको संकेत गर्नुभएको छ। पूर्व राजाप्रति आक्रोशित देउवा पछिल्लो समय सरकारप्रति भने तुलनात्मक रूपमा नरम देखिनु भएको छ। ओलीले भने सरकार चलाउने ढंग नभएको भन्दै उरौँ ठेउलाको संज्ञा दिनुभएको छ। सरकारप्रतिको दृष्टिकोणमा फरक देखिए पनि पार्टीभित्रको आन्तरिक किचलो कायम राख्ने र आफ्नै नेतृत्वमाथि उठेका चुनौतीको सामना गर्ने क्रममा देउवा र ओलीको राजनैतिक नीति भने समान देखिएको छ। नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापालाई हटाएर पुनः आफ्नो पद र प्रभावमा फर्कने प्रयासका रूपमा देउवाको उपस्थितिमा राष्ट्रिय भेला नै मञ्चन भएको छ। भेलामा देउवा पक्षीय नेताहरू बीचकै आन्तरिक विवाद समेत छत्ताछुल्ल भएको छ। पन्ध्रौं महाधिवेशन देउवाको नेतृत्वमा गर्ने घोषणा गर्दै गर्दा मञ्चमै एकले अर्कोलाई तानातान गरेका छन्। कागज खोस्नेदेखि भनाभनसम्मका दृश्य र आवाज सुनिएका छन्।
2: पन्ध्रौं महाधिवेशन यहाँ पन्ध्रौं महाधिवेशनबाट
3: निर्वाचित होइन सबै निर्वाचित होइन के सबै दायर पनि मनोनित हुन्छ।
2: धन्यवाद। चौधौं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाईको नेतृत्वमा रहेको कार्य समिति छ त्यो केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न हुनेछ।
1: जेएनजी आन्दोलनपछि कांग्रेसको सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरी कार्यवाहक सभापतिको जिम्मेवारी समेत पूर्णबहादुर खड्कालाई सुम्पिनुभएका देउवा यति बेला पुनः पार्टीभित्रको आन्तरिक विवाद सर्काउने दिशामा सक्रिय हुनुभएको आरोप लागेको छ। विदेशबाट फर्किँदा समेत आफू नागरिकको रूपमा आएको बताउनुभएका देउवाले सर्वोच्च अदालतबाट विशेष महाधिवेशन अवैध हुने विश्वास राखेको अभिव्यक्ति दिनुभएको छ।
4: व्यक्ति रूपमा पुरा हिन्दू हेर्नुहोस् मलाई कसैले मलाई हिन्दू बजाउँछ नेपाल के हुने के हो दार्जिलिङ स्वतन्त्र हुन्छ भन्ने पर्छ भन्ने गर्छु म नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली जनता हातमा छ तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुनु पाउँदैन भन्दाखेरि पाइन्न म हिन्दू हिन्दू हिन्दू पशुपतिमा जान्छु म पशुपति पूजा गर्छु मैले पछि पशुपति जाने मन छ मलाई त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ हिन्दू हुँ हिन्दू र मेरो बुद्धको प्रति मेरो माया छ श्रद्धा छ बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने उनीहरूले साइन्टिफिक रिलिजन पनि हेर्छ वैज्ञानिक धर्म पनि मानेका छन् त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बुहरू छ प्राकृतिक त्यो सबैले हामीले सम्मान गर्नुपर्छ त्यसलाई सम्मान गर्छौँ।
1: देउवामा शक्तिको भोक फेरि जाएको टिप्पणी भएका छन्। देउवाले पार्टीभित्रको आन्तरिक विवादमा मात्रै होइन देशमा धर्मनिरपेक्षता कायम हुँदाहुँदै

0: والمثل من بنى بنتي توت الى الله من بنوتي سوف يقع صوم مدري كرو بشيء معك بشيء يصير لك هذا بنى بنتي زبستي بشيء معك بشيء انت تقول ان يقول لك الله يدري شاف الله يبعد لك يسوع كلام عمل الله ما قيوم الله اللي بنى وصل يوتر بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى بنى
1: झन्नै 5.5 महिना विदेश बसेर फर्किनु भएका देउबा अहिले फेरि गर्जिन थाल्नु भएको छ। आधिकारिकता पाएको कांग्रेस सभापति गगन कुमार थापामाथि आक्रोशित बन्नुभएको छ। गगनलाई गाली गर्नेहरूको भेलाको मुख्य वक्ता बन्नुभएका देउबाले उही पुरानै रबात फर्काउने प्रयास गर्नुभएको छ। देउबापछि नेताहरूले पनि बीपी कोइरालाको नाम लिँदै राष्ट्रिय एकताको अलाप गरेका छन्। तर पार्टीभित्र विभाजन र विग्रह निम्त्याउने आरोप लगाएका नेताहरूले नै बीपी कोइरालाको मेलमिलापको नीतिको अलाप गरेपछि सभापति गगन कुमार थापाको पनि कन्सिरी तातेको छ। बीपी कोइरालालाई बुझेर भन्दा नबुझेर बोल्ने नेताहरूलाई सभापति थापाले मुख भरिको जवाफ दिनुभएको छ।
2: आफूलाई जहाँनिर चाहिन्छ बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने। म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु ठाउँ ठाउँमा भइरहेको छलफलहरूमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ। नेताले फेरि रातारात बीपीलाई सम्झाउनु भएको छ। यहाँभित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेकुसी गर्नु परेको छ, त्यसको लागि फेरि हिम्मत छैन। फेरि आफै आएर भन्ने म यसो गर्छु भन्ने हिम्मत छैन। त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बीपीलाई सम्झने। बीपी त आउनुहुन्न, नभए बुझाउनु त आउनुहुन्न। त्यसरी यो बेलामा को आइदिनुपर्छ अगाडि पनि धर्म गौतम आइदिनुपर्छ। तिमीहरूले भनेको जस्तो बीपी होइन है, बीपी हामीले पनि बुझाए। यो धेरै प्राइभेटाइज गर्न दिनुहुन्न त बीपी कोइरालालाई, कसैले बीपीलाई वा गणेश मानलाई कसैले चाहिँ यो घरभित्र कैद गर्न दिनुहुन्न।
1: जेएनजी आन्दोलन नै देउबा ओली र पुष्पकमल दाल प्रचण्डको मिलिजुली सत्ता चलाउने नीतिको विरूद्ध भएको जगजाहिर छ। जनता वाक्क दिक्क बनेर पार्टी नफेरे पनि मत बदलेर ओलीलाई पत्तासा पनि गरी चुनावमा पराजित गरे। आफूलाई चुनावमा पराजित गर्ने अरू नभएर आफ्नै पार्टी एमालेका नेता कार्यकर्ता रहेको ओलीले बताउनु भएको छ। अध्यक्षबाट हटाउने चिया गफदेखि हस्ताक्षर संकलनसम्मका अभियानले ओली झनक्क रिसाउनु भएको छ। पार्टी नबदल्ने भोट बदल्नेहरूलाई ओलीले नकचराको संज्ञा नै दिनुभएको छ।
3: पार्टी नबदल्ने, यसपल्ट भोट बदल्ने भने जस्ता नकचरा कुराहरू लाग्नु पर्ने। सिङ्गी पार्टी एकजुट भएर एकताबद्ध भएर एकताबद्ध पार्टीले सामना गर्नुपर्ने, मुकाबला गर्नुपर्ने ठाउँमा यति बेर पार्टीभित्र अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ, अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के छ त्यही गरे हुन्छ।
1: पार्टीभित्र अल्पमतमा पार्ने अभियानले अध्यक्ष पद्ने गुम्ने त्रास समेत ओलीमा देखिएको छ। ओलीले आफूलाई अध्यक्षबाट हटाउन लाग्नेहरूलाई आवाराहरू समेत भन्नुभएको छ। वर्षौंसम्म ओलीलाई बा मानेकाहरूमाथि ओली खनिनु भएको छ। हलो अर्काको जोतेर भात खान मात्र एमाले पार्टीमा लागेको भन्नुभएको छ। देउबाले कांग्रेसको पराजय विशेष महाधिवेशनका कारण भएको दोष थोपारे जस्तै ओलीले पनि आफ्नै नेता कार्यकर्तालाई आरोप लगाउनु भएको छ।
3: अरूलाई भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुने, हलो अर्काको जोत्ने, भात यहाँ खाने, पद यहाँ चाहिने, काम अर्काको गर्ने, यो मिलेन। तर त्यस्तो त भयो अरे, अब उपरान्त हामीले त्यस्तो कुरा रोक्नुपर्छ। अहिले अनुशासनहीनता देखा परेको छ, अराजकता देखा परेको छ। ख्याल ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवारा अध्यक्ष हटाउने कुरा मानिलियो ख्याल हो, ठट्टा हो जस्तो गरेर अध्यक्षलाई हटाउने, पार्टी सदस्य सही छैन, पुरन ठेउलाहरू भेला भएका छन्, पार्टी अध्यक्ष हटाउने, चिया बनाऊ त बहिनी त्यहाँ भनेको छ, चिया बनाउनु लगाएको छ, चिया यसो खाएको छ, अलिकति समोसा पनि ल्याऊ भनेको छ, समोसा र चिया खाएको छ भने अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदिउँ न, ढिलो भयो त छिटो हटाउँदा के मजाको थियो, त्यस्तो चाहिँ नि अराजक कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने भनेर, यसका पछाडि केही दम छैन।
1: दुवै नेताको अभिव्यक्तिमा देखिएको साझा पक्ष भनेको पार्टीभित्रको असन्तुष्टि र नेतृत्व विरूद्धको चुनौतीलाई बाह्य कारण भन्दा आफ्नै दलभित्रका नेता कार्यकर्ताको गतिविधिसँग जोडेर प्रस्तुत गर्नु हो। सत्ता र शक्ति गुमाएका देउबा र ओलीमा यति बेला छटपटी चलेको छ। झनै दुई तिहाई नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकारमाथि देउबा मन मौन बसे पनि ओलीले नाच्न नजानेका उरन ठेउलाहरूमाथि टिप्पणी गर्नु व्यर्थ हुने भन्दै

0: कारण नै हान्नु भएको छ।
1: नयाँ सरकार बनाएपछि यस्तै हुन्छ, कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ। डान्सरै चाहिन्छ नि, नाच्नु सिकेकै मान्छे चाहिन्छ, कहिले नाचेकोलाई नाच लाउने मादल छोडेकै छैन, नयाँले बजाउनु पर्छ, यो पुरानोले छोड्दै हुँदैन भनेर बजाउन जानेलाई नदिएर अनि नयाँले ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ पार्दाखेरि मादल गर्छ। ड्याङ्गो त सिक्नुपर्छ मादल, त्यसो गर्दा जाने गाली गर्ने ठाउँमा यस्ता उडन्ठ्यौला केटाहरू पहिलेका माननीय भनेकाहरूका केहीका नाम यसो सम्झिनुहोस् त कस्ता छन्, त्योभन्दा बढी केही पनि नभन्नु।
0: पार्टीभित्रको आन्तरिक किचलो जारी राख्ने, विवाद बढाउने र सरकारसँग न्यू मात्र खोज्ने देउबा ओलीको एउटै लक्ष्य स्पष्ट देखिएको छ। चुनावमा जनताले पुराना राजनैतिक शक्तिलाई दिएको सन्देशपछि पनि देउबा र ओलीको राजनैतिक सक्रियता भने पुरानै शक्ति समीकरण फर्काउने दिशामा केन्द्रित देखिएको छ। फरक पार्टी, फरक अभिव्यक्ति र फरक राजनैतिक शैली भए पनि दुवै नेताले अहिले सामना गरिरहेको मुख्य चुनौती एउटै छ, आफ्नै पार्टीभित्र कमजोर हुँदै गएको प्रभाव पुनः स्थापित गर्नु। त्यसैले देउबा र ओलीको पछिल्लो सक्रियता केवल सरकार विरूद्धको राजनैतिक प्रतिक्रियामा मात्र नभई आफ्नै दलभित्र गुम्दै गएको पकड फर्काउने समान राजनैतिक दाउपेचका रूपमा समेत देखिन थालेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
2: लगातारको वर्षासँगै पहिरो खस्दा जाजरकोटको भेरी नगरपालिका रिसाङका 350 घर पूर्ण रूपमा प्रभावित भएका छन्। सबै सुरक्षा निकाय र स्थानीयको सहकारीमा उनीहरूलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा राखिएको छ। उहाँहरूलाई अस्थायी बसोबास र खाने बस्ने व्यवस्थासहित राहतको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ। पहिरोमा पुरेर 4 जनाको ज्यान गइसकेको छ भने 11 जना घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। पहिरोका कारण खानेपानी र सड़क अवरूद्ध भएका छन्। कर्णाली प्रदेश सरकारले पनि प्रभावित परिवारका लागि खाद्यान्न, तिरपाल, टेन्ट र ओढ़ने सामग्री सहित आपतकालीन राहत पठाएको छ। देशभरको मौसम बदली भई अधिकांश भूभागमा वर्षा जारी रहेका बेला आज विभागमा पछिल्लो 3 घण्टाको अवधिमा काठमाण्डुको बुढा नीलकण्ठ क्षेत्रमा सबैभन्दा धेरै 46.6 मिलिमिटर पानी परेको छ। बागमती र लुम्बिनीका धेरै जसो ठाउँमा तथा कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पानी परिरहेको छ। यता अविरल वर्षाका कारण पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि रोल्पा, बाजुरा र जाजरकोटका उच्च जोखिमयुक्त क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन टोली खटाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं मनसुन प्रति कार्य कमाण्ड पोस्टका अध्यक्ष डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा आज बसेको बैठकले 3 दिनभित्र विज्ञसहितको अध्ययन टोली फिल्डमा खटाउने निर्णय गरेको छ। टोलीले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका एवं जाजरकोटको भेरी नगरपालिका प्रभावित स्थानको भौगर्भिक अध्ययन गर्नेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितको टीमलाई भाइरल ज्वरो आएको पाइएको छ र भौतिक पूर्वाधारको अवस्था र जनताका समस्या सुन्न सुदूरपश्चिमको भ्रमणमा रहेका बेला मन्त्री लम्साल सहित टोलीमा रहेका सबै एकसाथ भाइरल ज्वरोको शिकार भएको उहाँको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो। ती सदस्यका अनुसार मन्त्री सहित टोलीका सदस्यको स्वास्थ्य अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था छैन। मन्त्री लम्साललाई अहिले सेनाको स्काई ट्रक मार्फत धनगढ़ीबाट काठमाण्डु ल्याइएको छ। सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी पर्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई धनगढ़ीबाट काठमाण्डु ल्याइ पुर्याइएको हो। नेपाली सेनाको स्काई ट्रक मार्फत मन्त्री लम्साललाई काठमाण्डु ल्याइएको हो। उहाँलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढ़ीसम्म ल्याइएको थियो। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाण्डु आइपुग्नु भएको छ। उहाँलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधान सेनापति सेठ आएको जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने सेठ अहिले समयकै सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। ऋण असुलीमा हुने कडाई र अवांछित गतिविधि नियन्त्रण गर्ने विषयमा सरकार र लघुवित्त विरूद्ध कार्यरत किसान मजदूर आन्दोलन समिति बीच सात बुधे सहमति भएको छ। आज पत्रकार सम्मेलन मार्फत समितिले सहमति बनेकाले काठमाडौँ केन्द्रित विरोधका कार्यक्रम तत्कालका लागि रोकिएको जानकारी दिइएको छ। समितिका अध्यक्ष रमेश सेन्चुरीका अनुसार ऋणीहरूले भोगिरहेका समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो। आगामी दिनदेखि पाँच दशकसम्म काम गर्ने दीर्घकालीन कानून निर्माण गर्ने सोचका साथ नयाँ शिक्षा विधेयकका लागि सातै प्रदेशमा शिक्षा संवाद शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विराटनगरबाट प्रारम्भ गरेको अभियान अन्तर्गत जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहका प्रतिनिधिसँग प्रत्यक्ष सुझाव संकलन गरिनेछ। लुम्बिनी प्रदेश सभाको बैठक भोलि दिउँसो 1 बजेका लागि आह्वान भएको छ। प्रदेश सभा सचिवालयका अनुसार उक्त बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले विश्वासको मत लिने कार्यसूची छ। नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकारी समाप्त गर्दै मन्त्रीहरू फिर्ता बोलाएपछि मुख्यमन्त्रीले संसदमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको हो। बजारमा खाना पकाउने ग्यासको समस्या चर्किएपछि सरकार र व्यवसायबीच आरोप प्रत्यारोप शुरू भएको छ। ग्यास विक्रेता महासंघले नेपाल आयल निगम र मन्त्रालय पसारबाजीमा मात्र सीमित भएको आरोप लगाउँदै ग्यास उद्योग वा बिक्री केन्द्रबाट नभई तोकिएका डिलर मार्फत बिक्रीको व्यवस्था मिलाउन माग गरेको छ। यता अनुगमनका क्रममा पाँच तारे ऱ्याडिसन होटलमा धेरै ग्यास भेटिएको भन्दै सरकारी पक्षबाट गरिएको टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ। ठूला होटलको दैनिक खपतलाई नहेरी व्यावसायिक प्रतिष्ठामा आशा आउने गरी अतिरञ्जित प्रसार नगर्न चेम्बरले सरकारलाई ध्यानाकर्षण गराएको छ। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउने विषयमा भारतले न्यायिक प्रक्रियालाई अगाडि बढ़ाउने भएको छ। ढाकाले हसिनाको सुपुर्दगीका लागि कानूनी कागजातसहित दबाव बढ़ाएपछि भारतले यसको अन्तिम निर्णय राजनैतिक तहबाट नभई अदालतबाटै हुने स्पष्ट पारेको हो। सन् 2024 अगस्तको राजनैतिक आन्दोलनपछि भारतमा रहँदै आएकी 78 वर्षीय हसिनालाई बंगलादेशको न्यायाधिकरणले मानवता विरूद्धको अपराधमा मृत्युदण्डको फैसला सुनाएको छ। किंग्स टी 10 इण्डोर क्रिकेट प्रतियोगिता भोलिबाट काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगितामा 28 टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। आयोजकका अनुसार सहभागी टोलीलाई 7 समूहमा विभाजन गरी लीग कम नकआउट प्रणालीका आधारमा खेल खेलाइनेछ। भदौ 1 देखि 5 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा 57 खेल हुनेछन्, जहाँ समूह चरणबाट उत्कृष्ट हुने टोलीहरू राउण्ड अफ 16 पुग्नेछन्।
3: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
3: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
11: नेपाल भारत सीमाको एउटा डरलाग्दो तथ्य सार्वजनिक भएको छ, जहाँ स्थापित 8,500 सीमा स्तम्भ मध्ये 1,300 भन्दा बढ़ी स्तम्भहरू हराएका छन्। यस्तो चुनौतीपूर्ण अवस्थाकै बीच दुवै देशले सीमा क्षेत्रमा एकअर्काको जग्गा पुनः नापजाँच गर्ने ऐतिहासिक तर अचम्मको सहमति गरेका छन्, जसले हजारौं नागरिकको जग्गाको स्वामित्व रातारात बदलिदिन सक्छ। यो कुनै रिसिपि वा जानी जानी गरिएको थिचो मिचो भने होइन, सन् 1816 सुगौली सन्धिताका नेपाल भारत सीमा निर्धारण गर्दा नदीहरूलाई सीमा द्वारा मान्ने निश्चित सीमा सिद्धान्त फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अपनाइएको थियो। तर विगतका दशकहरूमा नदीहरूले आफ्नो बाह परिवर्तन गरेपछि हजारौं हेक्टर जमिन यताको उता हुन पुगेको हो। प्राविधिक भाषामा यसलाई क्रस बोर्डर अकुपेशन अर्थात सीमापार अतिक्रमण पनि भनिन्छ। केही समय अघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठाएको र परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको विषय पनि यही प्राविधिक मुद्दासँग सम्बन्धित थियो। प्राविधिक अध्ययनले के देखाएको छ भने कतिपय स्थानमा नेपालीले भोगचलन गरिरहेको जग्गा भारततर्फ र भारतीयले भोगचलन गरिरहेको जग्गा नेपालतर्फ पर्न सक्छ। तर यहाँ एउटा निकै महत्वपूर्ण र संवेदनशील कुरा छ। भारतको लखनऊमा सम्पन्न नापी अधिकारीहरूको समितिको 13 बैठकमा हिजो भएको यो सहमतिमा लिपु लेक, लिम्पिया धुरा र कालापानीको विवादित भूमि भने पर्ने छैन। यो टोलीले केवल नदीले धार परिवर्तन गर्दा सृजना भएको विवादित भूमि र 10 गजा क्षेत्रको अतिक्रमण मात्र हटाउनेछ। नापी विभागको आधिकारिक तथ्याङ्क अनुसार सिमानामा हालसम्म स्थापित 8,554 सीमा स्तम्भ मध्ये 1,325 स्तम्भहरू गायब छन्। अब दुवै देशका प्रधानमन्त्रीहरूको सहमतिमा बनेको नापी अधिकृतहरूको समिति, बााउन्ड्री वर्किङ ग्रुप र संयुक्त फिल्ड सर्वेक्षण टोलीले आधुनिक प्रविधिको प्रयोग गरेर यी हराएका स्तम्भको खोजी, मर्मत र नयाँ नक्साङ्कन गर्नेछन्। यसको अन्तिम प्रतिवेदन 3 वर्षभित्र दुवै सरकारलाई बुझाइनेछ। नदीले बदलेको भूगोल र हराएका स्तम्भका कारण सीमा क्षेत्रका नागरिक बीच बेला बेला हुने झगडालाई यो वैज्ञानिक नाप जाँचले सधैँका लागि अन्त्य गर्ने विश्वास समेत गरिएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: जाजरकोटको मा अहिले पहिरो र बाढ़ीको अवस्था कस्तो छ? कति बस्ती उच्च जोखिममा रहे त्यहाँ?
5: हिजो करिब चाहिँ 4:30 बाट भएको अविरल वर्षाको कारणले गर्दा भेरी नगरपालिका वडा नम्बर 2 रिसाङ क्षेत्रमा करिब 350 घर चाहिँ पूर्ण रूपमा चाहिँ तपाईँको प्रभावित बने। हात्तीको समय भएको हुनाले हामीले तत्काल चाहिँ 8 मान्छेको रेस्क्यू गरेर इन्जुरीहरूलाई हस्पिटल उपचार गराउने र 4 नेपालगंज र सुर्खेततिर पठाउने काम भयो। अब बिहान 5 हाम्रो संयुक्त सबै सुरक्षा टोली स्थानीयहरूको सहकार्यमा करिब 350 घर परिवारलाई उद्धार गरी 3 स्थानमा सुरक्षित स्थानमा राखिएको छ। अस्थायी बसोबासको व्यवस्था पाल टेन र स्कूलमा राखिएको छ। प्रदेशबाट केही चाहिँ अस्थायी बसोबासका सामग्री र राहतका सामग्री प्रदेश सरकारको प्रदेशमा भएको वेयर हाउस गोदामबाट चाहिँ प्रदेश सरकारले अहिले पुग्ने चरणमा छ र अहिलेसम्म टोटल 11 मान्छे घाइते अवस्थामा उपचाररत हुनुहुन्छ। हिजो 3 लस भएको मान्छे उहाँहरू चाहिँ मृत अवस्थामा फेला परी उहाँहरूको पोस्टमार्टम भएर दाह संस्कार गर्ने क्रममा रहेको छ। अहिले 1 मान्छे नेपालगंज उपचारको लागि पठाएकोमा उहाँको त्यतै नै मृत्यु भयो, पोस्टमार्टम नेपालगंजै गरियो। अन्य अवस्था अब अहिले शिथिल हुँदै गइरहेको छ। मान्छे चाहिँ सम्पर्कमा नआएको अथवा विपदमा परेको भन्ने चाहिँ अहिले कतै छैन। हामी सबै चाहिँ फिल्डमै छौँ, सबैको सहयोगबाट अहिले स्थानीय तह नगरपालिकाले चाहिँ खाद्यान्न खानपिनको व्यवस्था, खानेपानीले चाहिँ खानेपानीको व्यवस्था, स्वास्थ्यले चाहिँ अस्थायी स्वास्थ्य शिविर र उहाँहरूलाई चाहिँ बसोबासको व्यवस्था अस्थायी टेम्पोररी हामीसँग डिओसीमा भएका सामग्रीहरू लिएर केही 8-10 पालहरू भर्खरै चाहिँ हामीले राखेर उहाँहरूलाई त्यहाँ बस्ने व्यवस्था गरेका छौँ। आजको लागि अर्को ठाउँमा चाहिँ 12 घर परिवारको लागि पनि संस्था रेड क्रस एउटा 5 युवा संरक्षण मञ्च भन्ने छ युएनडिपीको सपोर्टमा, उहाँले पनि विपद सम्बन्धी काम गर्नुहुन्छ, उहाँले पनि सपोर्ट दिएर यतातिर काम गरिरहेका छौँ। अहिले अवस्था सामान्य रूपमा रहेको छ, हिजो जति लस हुनुभयो दुःख कुरो।
4: हजुर, अब समग्रमा कति परिवारलाई त्यहाँ उद्धार गरी ल्याइएको छ, उहाँहरूलाई कहाँ राखिएको छ, ठाउँको नाम?
5: 350 घर दूरी हो, करिब 200 घर दूरीहरूलाई रिसाङ भन्ने भेरी नगरपालिका वडा नम्बर 2 रिसाङ भन्ने ठाउँको एउटा विद्यालयमा, केही विद्यालयका चाहिँ भवनहरूका कोठाहरूमा र केही पालहरूमा बेलुका चाहिँ आज चाहिँ प्रदेशबाट उपलब्ध गराएको टेन नआउनेसम्म त्यतै व्यवस्थापन गर्ने, त्यतै खानपिनको व्यवस्था गर्ने व्यवस्था गरिएको छ। सोही वडाको वडा नम्बर 2 रेसाङको तल्लो बेल भन्ने ठाउँमा, स्याउले भन्ने ठाउँमा बाट थाप्लेतिर गरेर 12 घर परिवारलाई पाल टेनहरू चाहिँ यो 5 युवा संरक्षण मञ्च भन्ने छ, अहिले त्यतै हामी जाँदैछौँ, उहाँहरूलाई त्यता राख्ने काम गरिएको छ। बाँकी वडा नम्बर 2 15-20 परिवार त्यहाँ हामी पुग्नै सकेको छौँ, सकेनौ। अब सुरक्षा निकायले उहाँहरूलाई माथितिर चाहिँ बसोबासको व्यवस्था स्कूलमा 52 भन्ने ठाउँ छ, त्यतातिर चाहिँ बसोबासको चाहिँ व्यवस्था चाहिँ मिलाएको छ। अहिले त्यस्तो खालको कुनै खालको गुनासो पनि आएको छैन पब्लिकको।
4: जस्तो जोखिमयुक्त बस्तीमा पहिरोको पूर्व सूचना जोखिम आकलन पहिले नै गरिएको थियो कि थिएन? 4 ज्यान गएपछि मात्रै जोखिमयुक्त बस्तीका नागरिकलाई सार्नुपर्ने अवस्था किन आयो?
5: जाजरकोट भूकम्पबाट प्रभावित जिल्ला, यो वर्षको मनसुन दुईटा कारणले गर्दा एकै ठाउँ चाहिँ बाढ़ी गएको छैन। आज हिजो पहिरो आएको ठाउँ, बाढ़ी आएको ठाउँ करिब चाहिँ हेर्दै जाने भने 250 ठाउँमा चाहिँ तपाईँ यस्तो चाहिँ खसेको देखिन्छ, छरिएको बस्ती। र हामीले त्यसको लागि चाहिँ तत्काल चाहिँ स्थानीय तह र हाम्रो चाहिँ टोल फ्री नम्बर, विपद पूर्व तयारी चाहिँ हाम्रो जुन मनसुन जाने विपद पूर्व तयारी हाम्रो कार्ययोजना थियो, त्यो सूचना पाउन बित्तिकै यो चाहिँ यस्तो खालको हुन सक्छ, हामी चाहिँ प्रिपेयर हुनुपर्छ भनेर चाहिँ तपाईँको बसेको। तर यहाँ पहाड़ी बस्ती कतिखेर चाहिँ कहाँबाट पहिरो बग्छ भन्ने कुरा ठ्याक्कै आंकलन गर्न सकिएन। तर एनडीआरएनएमबाट विपद प्राधिकरणबाट केही महिना अगाडि यहाँको चाहिँ जियो चाहिँ तपाईँको स्टडी गरेको थियो, यहाँको चाहिँ बस्ती जग्गामा जोखिममा छन् अथवा यो चाहिँ जमिन चाहिँ केही चाहिँ तपाईँको चिया चर्केको छ, यो जोखिम हुन सक्छ भनेर चाहिँ तपाईँको आंकलनको एउटा रिपोर्ट पनि आएको थियो त्यतिखेर। हामीले त्यतिखेर स्थानीय तहलाई पनि भनेको, अब यो सबै बस्तीहरूमा एकैचोटि चाहिँ यस्तो खालको चाहिँ असर पर्यो, त्यो भए हुनाले अब कस्तो भने अब मान्छेको घर त केही बचेको पनि छ, तर उता जाने ठाउँ कतै पनि छैन। त्यो भएर तिनीहरूलाई रेस्क्यु गरियो, बिस्तारै हो, सामान्य भयो भने उहाँहरू केही चाहिँ आफ्नै घरमा चाहिँ तपाईँको वासस्थान सर्नुहुन्छ, र केही अब घरहरू चाहिँ तपाईँको पहिरोले बगाएको छ, तिनलाई चाहिँ पुननिर्माण गर्नुपर्ने अवस्था रह्यो।
4: अब त्यहाँको भौगोलिक अवस्था कस्तो छ? सड़क, विद्युत, संचार र खानेपानी जस्ता अत्यावश्यक सेवा प्रभावित छन् कि के छ अवस्था त्यहाँ?
5: खानेपानी पूर्ण रूपमा सबै ठाउँमा लगभग चाहिँ बन्द भए। हामीले अस्थायी सेल्टर गरेको ठाउँमा खानेपानी कार्यालय र यहाँको चाहिँ स्थानीयसँग मिलेर अहिले भर्खरै चाहिँ तपाईँ खानेपानीको चाहिँ धाराहरू जोड्ने व्यवस्था गरेका छौँ। अब रोड एसिस्ट अब यहाँ यो जाने बाटाहरू पुरै पहिरो छ। सड़क डिभिजनलाई यहाँको चाहिँ स्थानीय तहका डोजरहरूलाई भोलि बिहानबाट चाहिँ तपाईँ डोजरहरू चाहिँ कम्तीमा मान्छे हिँड्ने रात सामग्री लिएर बोकेर जाने ठाउँसम्म पुग्नेसम्म बाटो बनाउनुपर्छ भन्ने हामी चाहिँ तयारीमा छौँ, जुटेका छौँ। खानेपानी र बाटोमा त थुप्रै चाहिँ प्रभाव परेको छ, त्यही भएर चाहिँ आवत जावत राहत पुर्याउनु पनि अलिकति गाह्रो अवस्था। जुन दिन हामीहरू पनि म पनि फिल्डमै छु, फिल्डबाट आएर हामीले चाहिँ एकीकृत गर्न त सक्यौँ, तर मान्छेलाई चाहिँ स्पोनले चाहिँ आउन जान चाहिँ अझै पनि गाह्रो अवस्था छ। एक दुई दिन लाग्ला यी सबै बाटाहरू चाहिँ खुल्न, डिभिजनले खुलाउने भन्ने कुरा पनि छ। ब्रेकरै चाहिने भयो धेरै ठाउँमा चाहिँ ठुलो पहिरोहरू पनि गएको बाटोमा।
4: अब अझै पनि कति परिवार पहिरोको प्रत्यक्ष जोखिममा छन् भन्न सक्ने अवस्था छ?
5: अहिले तत्कालको अवस्थामा त्यस्तो खालको सूचना छैन, अब यो पछि चाहिँ हुँदैन भन्ने अवस्था त रहन्न। अहिले जस्तो हामीले सेल्टर गरेको ठाउँ पनि रेसाङ दुई भेरी दुई नै हो, त्यो विपद भएको ठाउँभन्दा अलि ओरतिर, त्यतिको अलिकति माथितिर हिँड्यो भने भूगोल अझै पनि तपाईँको जोखिमयुक्त चाहिँ जस्तो देखिन्छ। भूगोल नै कस्तो भने ठाडो जमिन पुरै भूकम्पले उभएको ठाउँ ठाउँ ठाउँ चाहिँ तपाईँको पहिरो चाहिँ खसेको जस्तो देखिन्छ। अब यसलाई बस्तीलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ केही घरहरूलाई पछि चाहिँ अलिकति स्टडी गरेर चाहिँ सार्नुपर्ने जस्तो पनि देखिन्छ। हजुर,
4: जस्तो अब वर्षा अझै पनि जारी रहे, थप क्षति हुन नदिन प्रशासनले तत्काल के कस्ता तयारी गरेको छ? सुरक्षाकर्मी र स्थानीय तहको उद्धार तथा राहत व्यवस्थापन पर्याप्त छ कि छैन यहाँहरूसँग, र जनशक्ति र स्रोत आवश्यक पर्छ कि पर्दैन?
5: हामीसँग भएको स्रोतबाट उद्धारका सामग्रीहरू, डीओसीमा भएको सामग्रीबाट आज हामीले जति प्रयोग गर्यौं, तीनटा सुरक्षा निकायमा भएको सामग्री र डीओसीमा भएको सामग्रीबाट नै हामीले चाहिँ प्रयोग गर्यौं। स्थानीय तहबाट भएको भेरी नगरपालिकाले पनि केही सपोर्ट हामीले गर्यो। बाँकी रहेको विषयमा तत्काल हामीले राहत दिनुपर्ने र नागरिकलाई चाहिँ तपाईँको केही चाहिँ अस्थायी आवासको चाहिँ ट्रेनको व्यवस्था गर्नको लागि हामीले गृह मन्त्रालय विपद प्राधिकरणसँग समन्वय गरेर प्रदेशको चाहिँ गोदाम घरबाट प्रदेश प्रणाली प्रदेशबाट चाहिँ मुख्यमन्त्रीज्यूको कार्यालयबाट पनि समन्वय गरेर प्रमुख सचिवबाट अहिले त्यो सामान चाहिँ लगभग हिँडिसकेको छ, एक घण्टा भइसकेको छ, त्यस्तो तयारी छ। अब हामीसँग चाहिँ तपाईँको सुरक्षा सबै तिनटै तहको सुरक्षा निकाय तयारी अवस्थामा, स्थानीय तहको फोकल पर्सनहरू पनि चाहिँ हामीसँग चाहिँ कन्ट्याक्टमा, अनि सबै सरोकार निकाय रोड खानेपानी स्वास्थ्यको चाहिँ कर्मचारी पनि हामीसँग चाहिँ तपाईँको स्ट्यान्ड बाई नै रहनुहुन्छ हाम्रो त्यो किसिमको तयारी।
4: हजुर, अब जोखिमयुक्त बस्तीका नागरिकलाई अब त अहिले त अस्थायी रूपमै सारिएको होला, अब दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनः स्थापना गर्ने योजना यहाँहरूसँग पहिला थियो कि थिएन?
5: अब यो स्थानीय तह प्रदेश सरकारले अब यो यति चाहिँ ठाउँमा एकदम जोखिम छ भन्ने भएन, यो कस्तो ठाडो बस्तीमा धेरै चाहिँ पहिरो खस्यो, अब यसपछिको चाहिँ पहिलाको पनि एक किसिमको चाहिँ बुझाइ थियो सुरक्षित ठाउँमा चाहिँ बस्नुपर्छ भन्ने नै हो। हाम्रो तयारी पनि त्यही किसिमको हो, स्थानीय तह प्रदेश सरकार र संघीय सरकार एनडीआरएमबाट पनि रिसर्चले त्यही नै देखायो। यो किन भन्दा भूकम्पबाट हल्लिसकेपछि जमिन अस्तिको चाहिँ पनि तीन चार चाहिँ त्यो उसको चाहिँ भूकम्प आउँदाखेरि पनि त्यसले पनि असर गर्यो कि भन्ने पनि बुझाइ छ। त्यसले गर्दा चाहिँ कस्तो भयो भने एउटै बस्ती भएको भए त्यसलाई चाहिँ तपाईँ कतै चाहिँ सार्ने व्यवस्था हुन्थ्यो। यो ओडाभरिका लगभग धेरै ठाउँमा पहिरो गएको हुनाले अब यसपछि चाहिँ तपाईँ दीर्घकालीन चाहिँ बस्ती व्यवस्थापन गर्नुपर्छ भन्ने आजको चाहिँ यो स्थगित चाहिँ अनुगमनबाट हाम्रो चाहिँ सम्पूर्ण टिमले आकलन गरेको विषय हो। यो दीर्घकालीन हुँमा एनडीआरएमले अस्थायी आवास बनाउँदाखेरि अब हामी भूकम्पको पुननिर्माण पनि यो चाहिँ प्रभावित ओडा भएको हुँदा हामीले चाहिँ अहिले बनाउने हाउसहरूलाई विपद जोखिम रहित स्थानमा चाहिँ तपाईँको बनाउनु पर्छ भन्ने किसिमको चाहिँ स्थानीय तहको चाहिँ विपद व्यवस्थापन समितिको निर्णय, जिल्ला डिडी जिल्ला विपद व्यवस्थापन समितिको निर्णय पनि सोही किसिमको भएको थियो। हजुर,
4: अब अन्त्यमा थप जनधनको क्षति नहोस् भन्नका लागि नागरिकलाई यहाँले मुख्य अपील के गर्न चाहनुहुन्छ? अहिलेको मुख्य अपील यहाँको के छ?
5: हामीले सबै सरोकारवाला, स्थानीय नागरिक, स्थानीय संघ संस्था, स्थानीय विपद व्यवस्थापन समिति, हामी जिल्लाको डीओसीको टिम, सुरक्षा निकाय सबै हामीले चाहिँ स्थानीय हाम्रो सम्पूर्ण सुरक्षा निकायबाट माइकिङ गराएर सुरक्षित रहनुहोला, तपाईँको चाहिँ असुरक्षा छ भने चाहिँ हामीहरू तपाईँको स्थानमा पुग्छौं, हाम्रो चाहिँ टोल फ्री नम्बर 123 चाहिँ कल गर्नुहोला, र अझै सम्पर्कमा कोही घर हुनुहुन्न भने स्थानीय नागरिकलाई पनि तपाईँको समस्या छ, कोही चिनेको बस्तीहरूमा कहीँ हामी पुग्न नसकेको ठाउँमा छ भने उहाँहरूलाई चाहिँ यदि चाहिँ सुरक्षित रूपमा बस्नुभएको भएको छ भने उहाँहरूलाई चाहिँ अहिले सुरक्षितसम्म बस्नु होला, यहाँ चाहिँ सेल्टर गरेको ठाउँमा पनि सबै मान्छे ल्याउन नसकिन सक्छ, त्यो भनेर हामीले सबैलाई चाहिँ संचार सबै चाहिँ स्थानीय तहहरू भर्खरै बसेर त्यो किसिमको चाहिँ हामीले सबैलाई जानकारी र दिएका छौँ। भरे चाहिँ पानी आउँदाखेरि हिजो राति जस्तो हामीले राति 12-1 बजे चाहिँ उद्धार गर्नुहोस् भन्ने अवस्था नरहोस्, हामी अहिले नै चाहिँ तपाईँको समय छ, आज मौसमले पनि साथ दिएको छ, तपाईँहरूलाई हामी सुरक्षित हिसाबमा चाहिँ तान्त्रण गर्छौँ भनेर चाहिँ सबैलाई चाहिँ जानकारी गराएर माइकिङ समेत हामीले गराएको छौँ।
6: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ ब्याग लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा 1 बैरिया कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
6: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
5: सकिनै लाग्यो आमा लिपपोत गरेर।
6: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
5: हुन्छ आमा।
6: ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
5: हो,
6: पुरिदिनु पर्यो।
5: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
6: लौ न, खै खै कहाँ टोक्यो छोरी?
5: यहाँ दाहिने हातमा टोक्यो आमा।
6: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
7: के भयो काकी?
6: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
7: नातिनु काकी। अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
6: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
7: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
6: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
7: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
6: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
7: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झार मौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
6: बुझे बाबु।
7: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
6: हुन्छ हुन्छ बाबु।
7: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
6: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
7: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: ए हस् हस् बाबु।
8: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
9: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
3: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
3: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
3: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
4: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, तुमुवा, सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174-88-868 र 97-86-70-260।
3: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: होइन, कहाँबाट लिएर आउनु भयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079826 र 9847082790।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175534905, 0175553905 र मोबाइल 9857078010।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-0562 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगर पालिका वडा नम्बर 6 को वडा कार्यालय।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा 1 बैरिया कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
8: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
9: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
8: सकिनै लाग्यो आमा लिपपोत गरेर।
9: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
8: हुन्छ आमा।
9: ओहो हेर यहाँ पसलमा त दुलो पो रहेछ माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो पुरिदिनु पर्यो
8: ओया आमा लौ न मलाई सर्पले पो टोक्यो
9: लौ न खै खै कहाँ टोक्यो छोरी
8: दाहिने हातमा टोक्यो आमा
9: लौ न को हुनुहुन्छ मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो लौ न लौ
10: के भयो काकी
9: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
10: नातिनु काकी अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन
9: हुन्छ बाबु मुस्कान सिधा भएर सुत्यो त
10: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
9: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि
10: हुनुहुन्न काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
9: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
10: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
9: बुझे बाबु
10: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
9: अरे र त्यसको र सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
10: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नु

0: La snakepitenepal .org ला वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्वप्रथम छको उपचार गरिदो रहेछ। हो त्यही लगाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु फोटो साइकल लिएर रमेश आइसके।
0: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्वध्वंस उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
2: ए हस् हस् बाबा। याद राख्नुहोस्, सर्पले रस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
3: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उसले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
2: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
4: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापे इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
5: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
6: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
7: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
6: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
4: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
6: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिलवस्तु।
8: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
7: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिल वस्तु। सम्पर्क नम्बर 98570056249 र 98075718346।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युज भएको लागि थालिसकेँ।
3: युज तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर

उजाड डालीमा पनि बालुवा फेरिन सक्छ, उजाड डालीमा पनि

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगाङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: विभिन्न क्वालिटी युक्त हार्डवेयर सामान का लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङ का सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कहे।
3: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
4: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
3: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोली क्लिनिक।
4: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
3: ओपिडी प्रसूति तथा स्त्री रोग हाड जोड्नी नाक कान घाँटी बाल रोग छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
4: एकै छत मुनि अत्याधुनिक कलर डप्लर अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी र 24 घण्टा फार्मेसी सेवा।
3: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
4: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683-70260।
3: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचादी पसल।
1: पुराना सुनचादी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुनचादी पसल, भाडगंगा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178473।

0: पेंसिल पैक किन लीजिए जहिया फेन जहां फेन पैक खरीद करी वो 20% कम कैश फिर तक एंसर ऐप में क्लेम करी
1: कैश फिर तक ले लीजिए कैश फिर तक ले लीजिए
0: एंसर पैक किन लीजिए सर लागू हुई एंसर नेपाल के लग
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
3: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाझोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
7: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
3: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
8: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz सँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो पीर व्यथा हाँसो खुसी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं रात बिस्तारै छिप्पिँदैछ मौसमको विशेष ख्याल गर्नुहोला घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि झ्याल खुल्लै हुन सक्छ बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन् बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि प्यास लाग्न सक्छ पानी नजिकै राख्नुहोला भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन् चाहना इच्छा रुचि पूरा हौन यतिन्जेलसम्मको सहयात्राको लागि तपाईँलाई विशेष धन्यवाद भोलि बिहान तपाईको नयाँ जोश, जागर, उत्साह र उमंग बोकेर अवश्य पनि आउनेछौं। शुभरात्रि, शुभ सपनी।